0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज हफ्ता है मुहर्रम अल हराम की 18 और जुलाई की 4 तारीख। ये रेडियो पाकिस्तान है। आसफा महफूज से खबरें सुनिए। अहम खबरों का खुलासा। वजीर आजम तुर्की के सरकारी दौरे पर इस्तांबुल में हैं। पाकिस्तान और इंडोनेशिया ने सेहत के शोबे में दो तरफा तआवुन को मजीद मुस्तहकम बनाने पर इत्तफाक किया है। 32वीं टेक्सटाइल एशिया बैनुल अक्वामी नुमाइश आज लाहौर एक्सपो सेंटर में शुरू हो रही है। हुकूमत ने आज से एक हफ्ते के लिए पेट्रोलियम मसनूआत की कीमतों में कमी की है। अजीम लोक और सूफी गुलूकार अलन फकीर की 26वीं बरसी आज मनाई जा रही है। खवातीन के आईसीसी T20 वर्ल्ड कप का फाइनल कल लॉर्ड्स में ऑस्ट्रेलिया और इंग्लैंड के दरमियान खेला जाएगा। और अब खबरों की तफसील। वज़ीर-ए-आज़म शहबाज शरीफ तुर्की के सरकारी दौरे पर इस्तांबुल में हैं। इस्तांबुल के अतातुर्क हवाई अड्डे पहुंचने पर तुर्की के वज़ीर तिजारत डॉक्टर उमर बुलात, तुर्क वजारत खारजा के दीगर हुकाम और पाकिस्तानी सिफारतखाने के अहलकारों ने उनका इस्तकबाल किया। नायब वज़ीर-ए-आज़म और वज़ीर खारजा इसहाक डार और वफाकी वज़ीर इत्तला'आत व नशरियात अताउल्लाह तारर भी उनके हमराह हैं। वज़ीर-ए-आज़म शहबाज शरीफ तुर्की के सदर रजब तैयब एर्दोगान की दावत पर इस्तांबुल के दौरे पर हैं। दौरे के दौरान दोनों रहनुमा पाकिस्तान और तुर्की के दरमियान दो तरफा ताल्लुकात के तमाम शोबों पर तफसीली बातचीत करेंगे। मुलाकात में खासतौर पर तिजारत और सरमायाकारी के शोबों में तआवुन को मजीद मजबूत बनाने पर जोर दिया जाएगा। दोनों रहनुमा खित्ते के अमन सलामती से मुतालिक उमूर पर भी तबादला ख्याल करेंगे। अपने दौरे के दौरान वज़ीर आज़म शहबाज शरीफ पाकिस्तान की मेजबानी में होने वाली एक कारोबारी कॉन्फ्रेंस से भी खिताब करेंगे। कॉन्फ्रेंस में पाकिस्तान के खुसूसी इक्तसादी ज़ोन्स, तवानाई, इंफॉर्मेशन टेक्नोलॉजी, निजकारी और दीगर शोबों में तिजारत और सरमायाकारी के मौके को उजागर किया जाएगा। तुर्की के मारूफ कारोबारी रहनुमा, सरमायाकार और सनअतकार कॉन्फ्रेंस में शिरकत करेंगे। कौमी गिजाई तहफुज और तहकीक के वजीर राना तनवीर हुसैन ने पुर्तगाल के सरमायाकारों और कंपनियों को जैतून के शोबे में मुश्तरक मंसूबे शुरू करने और सरकारी और निजी शराकतदारी में सरमायाकारी की दावत दी है। वह लिस्बन में पुर्तगाल के वजीर ज़राअत और बहरी उमूर जोज़े मैनुअल फर्नांडिस से गुफ्तगू कर रहे थे। वफाकी वजीर ने कहा कि पाकिस्तान में जैतून की काश्त, प्रोसेसिंग, पैकिंग और इसकी मसनूआत के शोबे में सरमायाकारी के बेहतरीन मौके मौजूद हैं। उन्होंने बताया कि मुल्क में 55,000 एकड़ से ज्यादा रकबे पर 70 लाख से ज्यादा जैतून के दरख्त लगाए जा चुके हैं। उन्होंने कहा कि मुस्तकिल रुकन बनने के बाद पाकिस्तान बैनुल अक़वामी जैतून काउंसिल के साथ अपने अज़्म पर कायम है। उन्होंने मजीद कहा कि पाकिस्तान जैतून की मसनूआत को आलमी मंडी में ज्यादा मुसाबकती बनाने के लिए इसके कौमी मेयार को बैनुल अक़वामी मेयार के मुताबिक बनाने के लिए पुरअज़्म है। राना तनवीर हुसैन ने सरमायाकारों के लिए हुकूमत की जानिब से ऐलान करदा सहूलियात को भी उजागर किया। उन्होंने कहा कि 100% गैर मुल्की मलकियत, तवील मुद्दत के लिए जमीन लीज पर देने की सहूलत, जरई मशीनरी की ड्यूटी फ्री दरामद, टैक्स में छूट और वन विंडो सहूलत जैसे इकदामात सरमायाकारी की हौसला अफजाई करेंगे। फरीकैन ने ज़रई तहकीक, मशीनी तरीके से फसल की कटाई, जैतून के तेल निकालने की जदीद टेक्नोलॉजी, मयार की तस्दीक, इसकी मसनूआत की कदर में इजाफे और दोनों ममालिक के तहकीकी इदारों के दरमियान रवाबित के जरिए सलाहियत बढ़ाने के शोबों में तआवुन को मजीद वसअत देने पर भी तबादला ख्याल किया। अपने ख्यालात का इजहार करते हुए पुर्तगाल के वजीर ने जैतून के शोबे की तरक्की में पाकिस्तान की कामयाबियों को सराहा और दोनों ममालिक के बाहमी फायदे के लिए तआवुन को मजीद बढ़ाने में दिलचस्पी का इजहार किया। पाकिस्तान और इंडोनेशिया ने सेहत के शोबे में दो तरफा तआवुन मजीद मुस्तहकम बनाने पर इत्तफाक किया है, जिसमें खासतौर पर वैक्सीन की तैयारी, टेक्नोलॉजी के शोबे में तआवुन और सलाहियत बढ़ाने पर तवज्जो मरकूज की जाएगी। ये इत्तफाक राय जिनेवा में वफाकी वजीर सेहत मुस्तफा कमाल और इंडोनेशिया के वजीर सेहत बूदी गुनादी सादकैन के दरमियान मुलाकात के दौरान हुआ। انہوں نے ملاقات میں پاکستان اور انڈونیشیا کے درمیان دیرینہ برادرانہ تعلقات کا اعادہ کرتے ہوئے صحت کے شعبے میں تعاون مزید بڑھانے کے طریقوں پر تبادلہ خیال کیا۔ مصطفیٰ کمال نے ویکسین کی مقامی سطح پر تیاری کی صلاحیت بڑھانے کے لیے پاکستان کی جاری کوششوں پر روشنی ڈالی۔ انڈونیشیا کے وزیر صحت نے ویکسین کی تیاری، تکنیکی تعاون اور صلاحیت بڑھانے کے شعبے میں پاکستان کو مکمل تعاون کی یقین دہانی کرائی۔ انہوں نے اس عزم کا بھی اعادہ کیا کہ انڈونیشیا پاکستان کی ویکسین سازی کی صلاحیت کو مضبوط بنانے کی کوششوں میں ہر ممکن تعاون فراہم کرے گا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ 32ویں ٹیکسٹائل ایشیا انٹرنیشنل نمائش آج لاہور ایکسپو سینٹر میں شروع ہو رہی ہے۔ جنوبی ایشیا کی ڈیجیٹل ٹیکنالوجی، ٹیکسٹائل اور گارمنٹس مشینری کی یہ سب سے بڑی نمائش خصوصی سرمایہ کاری سہولت کونسل اور ای کامرس گیٹ وے پاکستان کے تعاون سے منعقد کی جا رہی ہے۔ نمائش میں دنیا بھر کے 2000 سے زائد برانڈز، 425 سے زیادہ کمپنیاں اور 57,000 سے زائد تجارتی شرکا حصہ لیں گے۔ چین، ترکیے، جرمنی، اٹلی، جاپان، جنوبی کوریا، ملائیشیا، روس سمیت 8 سے زیادہ ممالک کے نمائش کنندگان اور وفود نمائش میں شرکت کریں گے۔ یہ نمائش پاکستان کے ٹیکسٹائل شعبے میں جدید ٹیکنالوجی، مصنوعات کی قدر میں اضافے، برآمدات اور صنعتی جدت کو فروغ دینے کے لیے ایک اہم پلیٹ فارم ثابت ہوگی۔ حکومت نے آج سے ایک ہفتے کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں کمی کی ہے۔ وزارت توانائی کی جانب سے جاری پریس ریلیز کے مطابق پیٹرول کی قیمت میں 1.97 روپے فی لیٹر کمی کے بعد اس کی نئی قیمت 297.53 روپے فی لیٹر مقرر کی گئی ہے۔ ہائی اسپیڈ ڈیزل کی قیمت میں بھی 1.97 روپے فی لیٹر کمی کی گئی ہے اور ڈیزل کی نئی قیمت 309.50 روپے فی لیٹر کر دی گئی ہے۔ یورپ میں جاری شدید گرمی کی لہر کے باعث ہلاکتوں کا سلسلہ جاری ہے، جبکہ کئی ممالک میں گرمی اور ڈوبنے کے باعث اموات کے واقعات میں بھی اضافہ رپورٹ ہوا ہے۔ فرانس میں ریکارڈ توڑ گرمی کی لہر کے دوران گزشتہ ایک ہفتے میں ہلاکتوں کی تعداد 2000 سے تجاوز کر گئی ہے۔ فرانسیسی وزیر صحت نے کہا ہے کہ 45 سال سے زائد عمر کے افراد کی اموات میں اضافہ دیکھا گیا ہے۔ بیلجیم میں شدید گرمی کی لہر کے باعث 1200 سے زائد اضافی اموات ریکارڈ کی گئی ہیں، جو معمول سے 39% زیادہ ہیں۔ میڈیا رپورٹس کے مطابق جرمنی اور نیدرلینڈز میں بھی گرمی کی لہر کے باعث اموات رپورٹ ہوئی ہیں۔ سائنسدانوں نے آگاہ کیا ہے کہ موجودہ گرمی کی لہر یورپ کی تاریخ کی شدید ترین گرمی کی لہروں میں سے ایک ہے، جس کے انسانی صحت پر شدید اثرات مرتب ہو رہے ہیں۔ امداد باہمی کے اداروں کا عالمی دن آج منایا جا رہا ہے۔ اس سال دن کا موضوع ہے پرم دنیا کے لیے تعاون، جو معاشرتی انصاف، اجتماعیت اور یکجہتی کے فروغ میں امداد باہمی کے اداروں کے اہم کردار کو اجاگر کرتا ہے۔ اس سال کا موضوع امداد باہمی کے اداروں کا عالمی دن آج منایا جا رہا ہے۔ اس سال دن کا موضوع ہے پرم دنیا کے لیے تعاون، جو معاشرتی انصاف، اجتماعیت اور یکجہتی کے فروغ میں